0: جی آپ پہ ہمارے ساتھ گڈ مارننگ پاکستان میں, اور میں بھی آپ کے ساتھ ساتھ ہوں. آپ لوگوں کے پیغامات میرے پاس آ رہے ہیں دوستو, اور ہمارے پاس انزیر کا میسج آیا, منظور حسین ملک کا میسج آیا. منظور حسین ملک کہے نہیں میں کسی سے بدلا نہیں لیتا, اور اقبال حسین صاحب نے اتنے پیارے سے یلو فلاورز میرے لیے بھیجے. مجھے نا پیلے رنگ کے پھول بڑے پسند ہیں, اور پیلے رنگ کے کوئی بھی پھول, ضروری نہیں کہ گلاب ہو, مگر کوئی بھی پھول ہو پیلے رنگ کا, اور کیونکہ پیلے پھولوں کے ساتھ وہ جو گرین لیو سی مطلب کمبینیشن ہے نا, یلو اینڈ گرین, آہ ہاں ہاں ہاں کیا بات ہے. اور اس موسم میں تو کیا ہی بات. اب جیسے یلو کلر مائی فیوریٹ, وہ بچوں کے لیے میں لگا رہی ہوتی ہوں, پیلا پیلا میں ہوں. خیر کنٹرول سمیا کنٹرول. اچھا خیر آج ہمارا جو ٹاپک ہے وہ کنٹرول کے بارے میں ہی ہے, کہ کنٹرول آپ کو بہت زیادہ کرنا چاہیے اپنے آپ پر. فی الحال میں آپ کو خبریں بتا دوں کہ آج کی ہماری پیاری پیاری خبریں یہ ہیں کہ میئر اور ایل جی سیکرٹری کو جو ہے وہ نوٹس ایشو کیا گیا ہے, جس میں انہوں نے کہا گیا کہ بھائی کس سے پوچھ کے آپ نے بیچ ویو پارک جو ہے وہ ایک پرائیویٹ اینٹیٹی کو دے دیا میوزیم بنانے کے لیے. اور کیا, کس سے پوچھ کے کراچی آپ کے رشتے, مطلب آپ کو لگتا ہے کراچی آپ کا اپنا ہے, اچھا یہ والا پارک لے لو, اس پہ اینٹیٹی یہ بنا لو, میوزیم بنا لو, یا ہمیں جو ہے نا 200 گز کا پلاٹ نہیں مل رہا, اور ان کو دیکھو یوں بانٹتے پھر رہے ہیں کراچی کو. اور پھر میئر کی پاپولیرٹی کا یہ حال ہے کہ ان پر تو پوری پوری لوگوں نے ٹک ٹاک پہ ویڈیوز بنانا شروع کر دی ہیں, اتنے زیادہ ویری گڈ. ویسے پیلا رنگ میرا فیوریٹ ہے. اچھا تو خوبانی قبیلہ ہے, اچھا تھینک یو, اوکے تو نیم ویری گڈ, امیر ہوں میں آج, شکریہ شکریہ. تو خیر میں آپ سے کہہ رہی تھی کہ تو یہ میئر صاحب پہ میں نے اتنی کل دو بہت ہی شاندار ویڈیوز دیکھی ہیں, اور پتہ نہیں دن چگنی رات ترقی کر رہے ہیں یہ لوگ پاپولیرٹی کے اندر, اتنے کوئی ان کے کام ہیں ایسے. اور اس کے علاوہ پبلک اکاؤنٹس کمیٹی نے جو ہے وہ ڈسپلنری نے ایکشن لیا ہے 6 ڈسٹرکٹ فوڈ کنٹرولرز کے خلاف, کہ انہوں نے آڈٹ ورتھ آف 58 بلین جو ہے وہ مطلب نہیں دیا. اب وہ آئے ہی اسی مقصد سے ہے کہ کھائیں گے, تو وہ آڈٹ کہاں کر, وہ بھول جاتے ہیں بےچارے انجینئر ان سے آتے ہیں تو پتہ نہیں ہوتا کہ کیا آڈٹ بھی ایک چیز ہوتی ہے, اور ہر کوئی کرپ نہیں ہوتا. وہ لوگ ہو سکتا ہے کوئی نہ کوئی ایمانداری سے اگر آپ کے ریکارڈ چیک کرے گا, اور خیر پتہ نہیں کہ ایمانداری سے ان کا یہ رزلٹ نکلے گا یا پھر وہی آڈٹ والے بھی مکھ مقام میں کھو جائیں گے. تو خیر ہم آگے بڑھتے ہیں. تو اس وجہ سے کہہ رہے ہیں کہ سندھ فیلئر کی ویٹ پروکیورمنٹ ٹارگیٹ جو ہے وہ پروونس میں, اب ہمارے پاس نہ گیس ہے نہ بجلی ہے, بجلی ہے تو اتنی مہنگی ہے, اور نہ پانی ہے. تو اب وہ کہہ رہے ہیں کہ جو ویٹ ہے گندم ہے وہ بھی جو ہے سندھ جو ہے وہ ٹارگیٹ میٹ نہیں کر پائے گا اس کا بھی, کیونکہ اتنا انہوں نے جو گندم ہے وہ خراب کر دیا اپنے گوداموں میں. مطلب نا اہلی کا اگر کمپٹیشن ہو تو میں خاص کر سندھ گورنمنٹ بالکل ٹاپ 5 میں تو آئے گی, ایسی بات نہیں یار. ہو سکتا ہے ان سے بھی زیادہ نا اہل ہو, ہمیں لگ رہا ہے کہ دنیا میں سب سے زیادہ نا اہل یہی ہے, لیکن ہو سکتا ہے مزید لوگ بھی نا اہل ہوں. لیکن یار ویٹ ایسے گندم جو انہوں نے خراب کیا, آئی ڈونٹ تھنک ان کو کبھی بھی معاف کرنا چاہیے. لیکن ہم کس کس چیز پہ ان کو بولے, میرے خاصی مشن سے آئے ہیں کہ ہم نے تباہیاں کرنی ہے, کہتا ہے مشن ڈیولپمنٹ. ان کا یہ ہے کہ انہوں نے بھٹو بنایا تو وہ شاہ فیصل برج کو خراب کر دیا, شاہ فیصل برج کا انہوں نے کٹ بند کر دیا. مطلب جو آسانیاں ہوئی تھیں بھٹو برج کے ساتھ, جو ڈیفینس سے آنے والے لوگ تھے وہ اگر کٹ کر کے واپس جانا چاہیں تو وہ نہیں جا سکتے, ان کو آگے سے کٹ کرنا پڑے گا, اور اس روڈ کا انتہائی برا حال ہے. سو کیا بول سکتی ہوں میں سندھ گورنمنٹ کو, کچھ بھی نہیں. وہ اچھا لوگ کہتے ہیں آپ کیوں اتنا برا بھلا بول رہی ہوتی ہیں, کچھ سن لے. تو میں یہ بول رہی ہوتی ہوں کہ وہ اس وقت سو رہے ہوتے ہیں, کیونکہ اگر ہمارے یہ لوگ اتنے لائق اور قابل ہوتے اور صبح صبح اٹھتے ہوتے تو ہمیں ان کی برائی کرنے کا موقع ہی نہیں ملتا. اچھے کام کر رہے ہوتے ہیں جو لوگ صبح اٹھتے ہیں, یہ ان کی صبحیں آپ کو کیا پتا کب کتنے بجے ہوتی ہیں. اور رائٹ, اور ہم جو ہیں انزی کا میسج پڑھیں گے, کیونکہ آج ہمارا ٹاپک یہ ہے کہ آپ نے کبھی کسی سے بدلہ لیا ہے کہ نہیں. اور انزی کہہ رہے ہیں کہ میں نے اپنی فرینڈ کو اپنے دوست سے باتیں کرتے ہوئے دیکھ لیا, اپنی فرینڈ کو اپنے دوست سے باتیں کرتے ہوئے دیکھ لیا, تو ریونج سے میں نے اس کی کزن سے باتیں شروع کر دی, تو میری دوست نے میرا نمبر ہی بلاک کر دیا. لیسن لرنڈ, نو ریونج وتھ گرلز. یہ تو ہوگا, دیکھیں لڑکیوں سے آپ جیت نہیں سکتے, اس لیے کیونکہ لڑکیوں کے پاس وہ ہتھیار ہیں, وہ ہتھیار ہیں کہ مطلب मर्दों की सोच भी वहां तक नहीं जाती, तो इसे ट्राई भी मत कीजिएगा लड़कियों से आप बदला लेने के लिए। और आपने सुना भी होगा कि कुरान शरीफ में है कि गंडों पर फूकने वालियों की बुराई से बचा, कि जो औरतें फूक फूकती हैं या कोई जादू टोना जो करती हैं, वो औरतें ही करती हैं ज्यादातर, मर्द हजरात बहुत कम होते हैं जो जादू टोने करवाएं। मतलब वो बदले की एंड है कि अगर तो हम सामने से बदला नहीं ले पाए तो कोई बात नहीं, जादू टोने करवा के इसको मरवाएंगे। तो ये आपको नहीं पता लड़कियां बदला लेने के लिए किसी भी लिमिट तक जाती हैं और फिर वो अपने नुकसान का परवाह नहीं करती, क्योंकि उनके आना फिर वो नुकसान नहीं होता, वो सिर्फ सामने वाले का नुकसान देख रही होती हैं। और ये बातें वैसे मुझे आप लोगों को बतानी नहीं चाहिए लेकिन बता देती हूँ ऐसे ही जनरल नॉलेज के लिए लड़कियों के बारे में, कि फिर हम अपना नुकसान नहीं छोड़ते, सोचते कि हमें कितना नुकसान, हम कहते नहीं भाई तुम्हें तो जला के तोड़ के तबाह कर देना है, बाकी अपनी देखी जाएगी। तो इसलिए खवातीन से कभी दुश्मनी नहीं कीजिए, मैं भी नहीं करती हूं क्योंकि मैं जानती हूं कि हमारा लेवल क्या है। और आए जी, और बातें चलती जा रही हैं और हम जो है आपको बता दें कि आज का हमारा टॉपिक ये है कि आप जो है आपने कभी किसी से बदला लिया है, और अगर आप लेना भी चाहते हैं तो हमें बता दें, हमें मैसेज करें आरजे समीहा के फेसबुक पेज पे या एट आरजे समीहा इंस्टाग्राम पे हमें। और अच्छा एक बात कह रहे हैं कि 8,500 कमाने वाले अमीर लोगों के लिए एसी मार्केट में आ गया। यार इन लोगों को कभी नहीं पता चलेगा गुर्बत का, क्योंकि गुर्बत आसानी से समझ में आने वाली चीज नहीं है, ये खुद ही बताते रहेंगे कि जिसके पास 8,500 रुपए हैं वो गरीब है या उससे कम गरीब है। एनीवेज इन लोगों को छोड़ दीजिए, इन लोगों की बातें करके या सोच के सिर्फ इंसान का दिल ही जल सकता है, और हम सिर्फ अल्लाह ताला से दुआ कर सकते हैं अब कि अल्लाह ताला या तो इनको हमारे सर से ये जालिम हुक्मरान हटा दे, तो अब तो यही हमारी दुआ हो सकती है। खैर वक्त हुआ एक ब्रेक का, मिलते हैं इस ब्रेक के बाद। आप लोग मुझे मैसेज करें आरजे समीहा के फेसबुक पेज पे या एट आरजे समीहा इंस्टाग्राम पे।
1: It's 8:45 AM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: Ek normal AC is extreme 53 degree heat ka muqabla nahi kar sakta. Higher ka naya Real T3 inverter AC. Ultra big outdoor ke saath. जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी, 53 डिग्री सेंटीग्रेड पर भी। हायर T3 AC एक्सपर्ट, एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। हायर।
3: अब तमाम सरकारी इदारों की पेमेंट्स जैस कैश ऐप से आसानी होंगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैस कैश से, तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का जिया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैस कैश है ना।
4: लो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट नो वरीज।
5: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset installment program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
4: Hire No Frost IoT Refrigerator. इसकी IoT technology food expiry notification के साथ साथ आपको दे mobile app से complete control. No Frost, no worries.
6: Jazz Cash के साथ पाओ 1 crore जीतने का शानदार मौका. April और May miss हो गया? तो tension कैसी? मौका अभी भी बाकी है. अपने जैज कैश अकाउंट में 50,000 या ज्यादा का बैलेंस मेंटेन करो और पाओ बम्पर प्राइस जीतने का मौका. बैलेंस मेंटेनेंस पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना।
7: शराय तो जवाबित लागू है।
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
8: AGS ट्यूबलेट दिखाए काम। AGS ट्यूबलेट बैटरी दिल को है आराम।
9: एंड कूल किंग हेयर ऑयल जैसे चलता फिरता एसी।
4: And Hire का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट नो वरीज।
9: एंड
4: Hire T3 AC एक्सपर्ट, एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। Hire
10: higher.
11: And
12: अगर आप हैं इनड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें.
11: And
13: Lifebuoy anti-dandruff shampoo with yogurt and egg. 100% आगे बढ़ो बिना रुके.
11: And
14: MCB Bank for life.
11: And
15: live lighter. Have a weight management conversation with your doctor today.
11: And

0: Archie, Higher Mini LED TV Line और स्टेडियम का माहौल घर में बनाएं।
1: facebook.com/fm247365 FM 247 365 100 FM.
2: Hi friends, I'm Vikal Zulfikar, and today I'm not speaking to you as a public figure, but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
3: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
4: वेलकम बैक, आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मैं हूं आपकी दोस्त, आपकी होस्ट आजय सुमीहा। मेरी धीमी धीमी आवाज पे मत जाइएगा। आज का मेरा टॉपिक बहुत खतरनाक है। आज का मेरा टॉपिक ये है कि क्या आपने कभी किसी से बदला लिया है, किसी के मतलब ऐसी की तैसी की है, तो आप हमें बता सकते हैं, क्योंकि मुझे नहीं बताएंगे तो किसे बताएंगे। तो आज जरा शेयर तो करें कोई अपनी सीक्रेट। वैसे लोग उतने शरीफ बन रहे हैं, नहीं जी मैं कफाते अमल और ये देखा जाएगा। मैं कहते हैं जिसको रख के किसी को जमान मरने का जो मजा है ना जिंदगी के अंदर, वाकई में, और किसी घटिया इंसान को, खासतौर पर बॉस को, आप नौकरी छोड़ के जा रहे हो ना, उसका लैपटॉप तोड़ के जाए तो कोई बात है बंदा। अच्छा बॉसेस को ऐसा क्यों लगता है कि सारी उम्र हम उन्हीं के नौकर रहेंगे, उन्हीं की गुलामियां करते रहेंगे। ओ भाई कभी बाहर तो आओ, कभी तो ये नौकरी खत्म होगी, दूसरी नौकरी मिलेगी, फिर तुम आना जरा बाहर। फिर कहना बाहर मिल बेटा है, तो ऑफिस का मालिक था, पूरे शहर का मालिक था, तो शहर के मालिक को कभी कोई भरोसा नहीं होता। तो फिर मतलब लोग ऐसे बॉस बन जाते हैं, ऐसे सबको सुना रहे होते हैं जैसे इस ऑफिस के बाहर को दुनिया नहीं, यहां मिलेंगे नहीं। सीरियसली मतलब तो ऐसे बॉसेस को मैं यही बोलूंगी कि जुम की ये राहत कटेगी। समिया के सारे एक्स बॉसेस तुम्हारी वार लगेगी सिवाय एक के, एक अच्छे तो मेरे। एनीवेज तो खैर मेरे पास आप लोगों के मैसेजेस भी है, मेरे पास आप लोगों के लिए इम्पोर्टेंट न्यूज। सिंध एग्रीकल्चर यूनिवर्सिटी तंदोजाम के पोस्ट ग्रेजुएट एडमिशन हो गए हैं। अगर आप एग्रीकल्चर के अंदर अपनी जिंदगी बनाना चाहते हैं तो ये आपके लिए एक नादर मौका है। लेकिन मजाक के अलावा एग्रीकल्चर की पढ़ाई की बहुत ज्यादा जरूरत है। हर एक को यहां पे सॉफ्टवेयर इंजीनियर और डॉक्टर बनना है। हमें भाई खाना नहीं होगा तो कैसे जिंदा रहोगे। तो खाने की और खाना, प्लांट ब्रीडिंग, प्लांट प्रोटेक्शन, रूरल सोशियोलॉजी, इसके अंदर पढ़ाई करना बहुत जरूरी है। मैं तो कहती हूँ गवर्नमेंट को कंपलसरी कर देना चाहिए इस चीज में। वैसे तो बड़े बड़े रूल्स बना लेंगे, ई चलान वालान लगवाएंगे। मैं कहती हूँ आपको खुद पता होना चाहिए कि आपकी मुल्क में कितने डॉक्टर्स की जरूरत है, उतने डॉक्टर्स बनने चाहिए, और बाकी जो लोग हैं वो कुछ और पढ़ लें अगर वो ज्यादा बन रहे हैं। इंजीनियर्स कितने हैं, उनके लिए जॉब्स हैं कि नहीं। इसी तरह एग्रीकल्चर में आपको कितने एक्सपर्ट चाहिए, तो आपको लाजमी कर देना चाहिए कि हर सूबे से इतने लोगों को एग्रीकल्चर वाली पढ़ाई करनी है। अगर नहीं करें तो अपने जो ब्यूरोक्रेट्स, जो रिश्वतखोर ब्यूरोक्रेट्स हैं उनसे करवाएं और उनसे काम भी करवाएं। खैर एग्रीकल्चर बहुत ज्यादा एमएससी इसमें हो रहा है और पीएचडी डिग्री प्रोग्राम्स भी है, एमफिल प्रोग्राम भी है, और तो बहुत सारी डिफरेंट फील्ड हैं। तो आप चाहें तो एग्रीकल्चर साइंसेस में आप जो है जरूर वो करें। तंदोजाम में ये है और इसकी लास्ट डेट सबमिशन की है 29 जून। मैंने सोचा 29 जून से पहले बता दूं। और इसका एंट्री टेस्ट है वो है 2nd of July। तो जो लोग इंटीरियर सेंस से जिनका तालों के शायद इंटरेस्टेड होंगे, प्री एडमिशन एंट्री टेस्ट जो है वो जीआरई के पैटर्न पे, आप उसको हलवा ना समझे, मुश्किल टेस्ट होगा। तो जरा आप क्योंकि जाहिर है दिस इज अ मास्टर्स लेवल प्रोग्राम, लेकिन इसमें बहुत सारी अच्छी अच्छी चीजें हैं। हमारे मुल्क को बहुत फायदा है इस पढ़ाई से, बल्कि किसी भी मुल्क को फायदा होगा एग्रीकल्चर की पढ़ाई करने से। तो ये इसमें काफी स्कोप भी है, तो जरूर आप कुछ और कर लें खुदा के लिए। वो वहां पे प्राइवेट इंस्टीट्यूशंस के अंदर जो फीसें ले लेके सबको एडमिशन दे देते हैं और फिर ग्रेजुएट नहीं करते टाइम पे, इनसे बेहतर नहीं बंदा कोई डिग्री ले ले अच्छी यूनिवर्सिटी से। तो खैर अब इसके अलावा एंट्रेंस टेस्ट आया हुआ है हाउस जॉब, जो जेपीएमसी की सीट है सेशन 2026 के लिए, उनके लिए भी हाउस जॉब के लिए भी टेस्ट देना पड़ता है। तो वो टेस्ट आया हुआ है और उसकी जो फीस है वो 6000 रुपये। ये मुझे वह लगती एग्जामिनेशन फीस है, इनके सीधे सीधे उनके जेबों में जाती है, हर चीज की फीस ले लो, गवर्नमेंट का काम क्या है। और इसके अलावा एंट्रेंस टेस्ट जो है वो 12 जुलाई को है, اور یہ فیس جو ٹیسٹ کی ہوتی ہے یہ ہر ادارہ لیتا ہے، اسی لیے انہوں سب نے اپنی الگ الگ ٹیسٹ لینا شروع کر دیے ہیں، اور کیونکہ اس سے یہ لوگ پیسے کماتے ہیں، بچوں کی جان جائے پیرنٹس کی جان جائے لیکن ان کی جیب میں پیسے آنا چاہیے. تو خیر اب اللہ ہدایت دے سکتا ہے، ایسے لوگوں کو بھی چھوڑنا نہیں چاہیے. اور اس کے علاوہ سندھ ایگریکلچر یونیورسٹی ٹینڈر جام میں بھی جو ہے نا وہ ویکنسیز بھی آئی ہوئی ہیں، 20 گریڈ بھی. اچھا ان کی خود ڈائریکٹر خالی پڑے ہوئے ہیں لیکن اشتہار یہ دے رہے ہیں مزید لوگوں کو ایڈمیشن دینے کا، کوئی بات نہیں ہے. تو خیر میں نے کہا آپ کو یہ شیئر کر دوں، مجھے بڑا وہ ہوتا ہے کہ لوگوں کو پتہ ہونا چاہیے کہ کون سی یونیورسٹیز میں کب ان کے ٹیسٹ ہو رہے ہیں اور کون کون سی نوکریاں آئی ہوئی ہیں، کیونکہ اکثر جو گورنمنٹ جابز ہوتی ہیں یہ لوگ ایسے اخباروں میں دیتے ہیں یا اخباروں میں ایسے چھپا کے دیتے ہیں کہ سوائے ان کو کسی کو نہ پتا چلے کہ کوئی ویکنسی ہے. ویکنسی اشتہار دینا کیونکہ بائی لا ان کے اوپر مسٹ ہے. خیر بیک ٹو آر ٹاپک اینڈ بیک ٹو آور میسجز، یور میسجز ٹو می. اقبال حسین صاحب کا بھی میسج آ گیا، دیکھتے ہیں بدلہ لینے کے بارے میں وہ کیا کہتے ہیں. عدنان احمد کا بھی میسج آیا ہے، ویری گڈ. اور علی رضا یس خاموش رہ کر کہاں کہ باس کو آپ خاموشی سائلنٹ ٹریٹمنٹ دیں گے، اور آپ کو کیا لگتا ہے کون سے باسز سائلنٹ ٹریٹمنٹ سمجھتے ہیں؟ باسز کوئی نہیں سائلنٹ ٹریٹمنٹ سمجھتے ہیں، باسز صرف ریزگنیشن پی کام اور ریزگنیشن کی ہی بات ان کو سمجھ آتی ہے. اے علی رضا یہ تو بتائیں کہ آپ ایس وی پی بن گئے، بہت بہت مبارک ہو، مٹھائی کے در ہے. پہلے تو مجھے مٹھائی کے بارے میں خبر دیں، کہاں دی یہ مٹھائی ایسی خالی کھولی، اتنی بڑی آپ کو ترقی مل گئی ہے، ماشاء اللہ پیکج بھی اچھا ہوگا، گاڑی واڑی بھی ملی ہوگی ہے سب کچھ، اور آپ ایک مٹھائی کا ڈبا نہیں دے سکتے؟ یقین کریں، ویسے بینک والوں کی میں بھی خاص دوست نہیں ہوں لیکن اگر آپ کنجوس ہو جائیں گے تو یہ تو بالکل دوستی نہیں چل سکتی میری کنجوس لوگوں سے. میں آپ کو بتا رہی ہوں، کنجوس پیپل کین نیور بی مائی فرینڈ، نیور ایور. اور علی رضا مولا علی نے بھی کہا ہے کہ کنجوس انسان سے کبھی دوستی نہ کرو، تو پھر یہ کیسی آپ کی باتیں ہیں؟ آئی ہوپ کہ آپ پہ اثر ہو گیا ہوگا میری باتوں کا اور آپ مٹھائی مجھے جلد ہی جلد بھجوا دیں گے. اچھا ناحمد کا بھی میسج آیا ہے، اور اس کے علاوہ اور بھی عبدالرؤف کہہ رہے ہیں میں گھوٹ کی سن سے ہوں. اچھا جی، مبارک ہو آپ کو عبدالرؤف، آپ گھوٹ کی سن سے ہیں. اچھا جی، اور اقبال حسین کہہ رہے ہیں السلام علیکم سمیع جی، بدلہ لفظ میری ڈکشنری میں نہیں، معاف کرنا بہتر ہے، واقعی اللہ پہ چھوڑ دیں وہ بیتے ہی بدلہ لیتا ہے آپ کے صبر کا. بالکل صحیح بات ہے. اور میں جو میں آپ سے بس یہ کہنا چاہتی ہوں کہ بہت بدلے ہمیں لینے، اب کیا آپ کے الیکٹرک کو کیسے معاف کروں میں ہے، اور سوئی گیس والوں کو کیسے معاف کروں، جو پانی مافیا ہے ٹینکر مافیا اس کو کیسے معاف کر سکتے؟ نہیں معاف کر سکتے، ان کو کبھی معاف کرنا بھی نہیں چاہیے. رشوت لینے والوں کو کبھی معاف نہیں کرنا چاہیے، کیونکہ ہر جگہ یہ جو جڑ ہے پاکستان میں اسپیشلی سندھ کے اندر برائیوں کی، وہ رشوت ہے. کیونکہ رشوت لے کے نا اہل لوگ یہاں پہ بیٹھے ہوئے ہیں ہر امپورٹنٹ پوزیشنز کے اندر، اور اسی وجہ سے اس شہر کا یہ حال ہے. اگر یہاں پہ کوئی قابل لوگ آئے ہوتے، میرٹ پہ لوگ آئے ہوتے، تو کبھی بھی شہر کو اس طریقے سے نہیں ہونے دیتے. ہر چیز آپ قتل کر لو آپ پیسے دے دو، مطلب آپ سوچیں کہ پیسہ ہی سب کچھ ہے یہاں پہ، آپ کچھ بھی کر سکتے ہو شہر کے اندر اگر آپ کے پاس پیسہ ہے. آپ کے پاس پیسہ ہے آپ ٹینکر خرید سکتے ہو، آپ کے پاس پیسہ ہے آپ سلینڈر خرید سکتے ہو، آپ کے پاس پیسہ ہے آپ سولر اور جو ہے خرید سکتے ہو، آپ مطلب پورا الیکٹرک خرید سکتے ہو. لیکن عام انسان کیا کرے، وہ کہاں پہ جائے جس کے پاس جو بل بھی دے رہا ہے اور پھر بھی اس کو زندگی کی سہولتیں نہیں مل رہی. اس لیے سندھ گورنمنٹ کو کبھی بھی معاف نہیں کرنا چاہیے. ہم بدلہ تو لے نہیں سکتے لیکن اللہ سے دعا تو کر سکتے ہیں، اللہ کی لاٹھی بے آواز ہے. تو اب جب یہ والا ہمارے پر مطلب کون سا لیول آ چکا ہے کہ بدلہ تک بات، کیونکہ واقعی میں اتنے تنگ ہیں کراچی والے، اس قدر تنگ ہیں، اوپر سے یونیورسٹی روڈ وہاں دھکے. آپ کو ایک بات بتائیں، مجھے سمجھ میں نہیں آتا ہے لوگوں کو رات کو نیند کیسے آتی ہوگی، کیونکہ جب بھی لوگ شیڈنگ میں چیختے چلاتے ہوں گے تو آپ کو کیا لگتا ہے ان تک آہیں نہیں پہنچیں گی ہماری؟ ہم تو ہر وقت آہیں دیتے ہیں سوئی گیس والوں کو خاص طور پہ کہ جی 6 بجے کا بول کے ان کی گیس آ رہی ہے 6:30 بجے، پھر وہی جھلک دکھا کے واپس چلی گئی. ویسے میں بتا رہی ہوں وہ تو شیر ہے کہ ظلم کی یہ رات کٹے گی سوئی گیس والوں، تمہاری تو ٹوٹل واٹ لگے گی. لیکن دن رات ان لوگوں کو جو ہے نا میں کتنا بھی بولوں کم ہے. اوکے خیر آپ لوگ ٹینشن نہ لیں، ابھی وائٹل سائنس کا وقت آیا ہے گرمی کا. ہم سب یہ بھی کہہ رہے ہیں کر لیا فیصلہ مسکرائیں گے، تم مجھے لفٹ کراؤ یا نہ کراؤ مجھے دوسری مل جائے گی، دوبارہ مجھے فون نہیں کرنا. تو ایسی کچھ باتیں وائٹل سائنس کے اس گانے میں آئیے سنتے. آپ لوگ مجھے میسج کریں آجے سمیا کے فیس بک پیج پہ یا @آجے سمیا انسٹاگرام میں، اور عدنان احمد آپ کا بھی میسج ہم ضرور شامل کریں گے.

0: अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें, प्लैटिनियम स्टेटस मेंटेन करें और 5 फेयर अर्निंग्स के साथ 2500 से ज्यादा इनाम।
1: इंट्राइव सिर्फ एक टेक्नोलॉजी प्लेटफॉर्म है जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है, ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता। ड्राइवर्स के एक्शंस की जिम्मेदारी इंड्राइव पर नहीं होती। इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है।
2: MCB One करंट अकाउंट हर पाकिस्तानी का एक अकाउंट जो दे रहा है बैंकिंग की बेशुमार सहूलियात एक अकाउंट में, जैसे कि फ्री चेकबुक, फ्री बैंकर्स चेक, फ्री SMS अलर्ट्स, फ्री इंटरसिटी ट्रांजैक्शंस, फ्री डेबिट कार्ड और बहुत कुछ। तो आज ही MCB One करंट अकाउंट खुलवाएं और बेहतरीन सर्विसेज का फायदा उठाएं। MCB बैंक फॉर लाइफ।
3: This program is brought to you by
4: Higher T3 AC Expert. Extreme T3 Inverter for extreme heat. Higher.
5: And aaj hi Higher Mini LED TV line. Aur stadium ka mahol ghar mein banaye.
6: And
7: Higher ka naya no frost IoT refrigerator. Twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
5: And
2: MCB Bank for life.
8: FM 100. Like us on facebook.com/FM247365.
9: FM 247365.
10: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔
11: Only music, no argent talk. This is

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: Cool King.
3: Boss ki demands ne kar diya dimag ka system hang.
2: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी.
4: अब तमाम सरकारी इदारों की पेमेंट्स जैस कैश ऐप से आसानी होंगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैस कैश से. तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का जिया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैस कैश है ना.
5: नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
6: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
5: Hire NoFrost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath saath aapko de mobile app se complete control. NoFrost, no worries.
7: Ek normal AC is extreme 53 degree heat ka muqabla nahi kar sakta. Hire ka naya Real T3 Inverter AC. Ultra big outdoor ke saath. Jo apne full BTU se de 100% cooling efficiency. 53 degree centigrade par bhi. Hire T3 AC Expert. Extreme T3 Inverter for extreme heat. Hire.
8: जैस कैश के साथ पाओ 1 करोड़ जीतने का शानदार मौका. अप्रैल और मई मिस हो गया तो टेंशन कैसी, मौका अभी भी बाकी है. अपने जैस कैश अकाउंट में 50,000 या ज्यादा का बैलेंस मेंटेन करो और पाओ बम्पर प्राइस जीतने का मौका. बैलेंस मेंटेनेंस पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैस कैश है ना.
9: शराय तो जवाबित लागू है.
0: This program is brought to you by
10: तूफान है हर जीत की पहचान है
7: and higher T3 AC expert extreme T3 inverter for extreme heat higher.
11: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादेही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराह करम हमारी हेल्पलाइन पर कॉल करें.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज़ आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें. www.pta.gov.pk. मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
12: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے. ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت.
13: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
14: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
15: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں.
14: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا.
16: مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
17: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں سے کیا.
14: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی.
16: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی.
17: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے.
16: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیں،
14: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
17: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
14: آئیے ویٹ سے آگے کا سوچیں.
13: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
18: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے. سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں. ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا یا غیر مجاز رسائی. محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں. ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس. ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں. pta.txt محفوظ ہے، لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے. اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں. ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں. ان خطرناک عادتوں سے ہمیشہ بچیں. سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں. کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں. کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں. اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں. پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں. ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں. اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں. فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں. نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں. بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں. اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں. ان پر اندھا اعتماد نہ کریں. کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں. آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے. ہوشیار رہیں، محفوظ رہیں. یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
19: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
20: Hello, dear friends. Once again, welcome back to the airwaves. You're listening to Bumper to Bumper with me, DJ Chrisala. Coming in with Jerusalem.

वेलकम बैक। हरा रंग सोनिया नु किन्ना सोना प्या जचदा है। इसका मायने है कि हरा रंग खूबसूरत लोगों को कितना खूबसूरत लग रहा है, उन पर सज रहा है, यानी ये समझ रहे ना। फुल इस गाने में लाइनें चलेंगी। और सर कैसे हैं आप? मैं आपका शो 6 साल से सुन रहा हूँ, बस मैसेज कभी कभी करता हूँ सर। एक सिंधी सॉन्ग सही अगर हो जाए तो क्या बात है। ये कह रहे हैं परवेश साहब सखर से। परवेश साहब, हम आपको याद रखेंगे, आप शो सुनते रहते हैं और 6 साल से सुन रहे हैं। अब आज सिंधी गाना बाबा सही आपके लिए चलेगा, बिल्कुल ही चलेगा। सलाम शो अच्छा है आपके पास। जहाज हो गा असल उड़ने वाला, शब को दिन, दिन शब वाला सॉन्ग सुनना दें। ये कह रही हैं शर्मीन। जहाज तो शर्मीन मेरे पास है और मैं वो उड़ाता भी हूँ और पता नहीं कहाँ कहाँ घूमने जाता हूँ, लेकिन जब आँख खुलती है तो पता चलता है कि मैं तो बिस्तर पर। लेकिन इंशाल्लाह अल्लाह ताला आपकी जुबान मुबारक करे। लेकिन ये गाना कौन सा आपने बताया है? शब को दिन और शब को दिन, दिन शब वाला। भाई किसी को समझ में आ रहा तो बताओ। शर्मीन का फर्स्ट टाइम मैसेज आया है तो इनके लिए गाना तो चलाना पड़ेगा ना। अनम मेमन कह रही है भाई मेरे कजन महक मेमन ने लाइट ग्रीन पहना है। ओए होए सो स्वीट, कैसी लग कैसी रही है पहले ये बताओ। अच्छी लग रही है तो बस। इरफान मेमन इसको आइसक्रीम खिलाओ, मेरी प्यारी सी इस बहन को आइसक्रीम खिलाओ। और इरफान भाई को बोले हैं सुधर जाएं कि उन्होंने क्या किया। सबके नाम याद है हमारे, हमारे नहीं तो मुझे तो नाम याद है ना। इरफान मेमन को याद हो या ना हो, भाई अनम मेमन है, महक मेमन है, अरूसा मेमन है, दुआ मेमन है, अरूस और हमारी टीचर, यानी कि समझ रही है ना आप। देखें अब सबके याद है मुझे। और ये हमारी सायरा मेमन भी है, वो भी सुनती रहती है। भाई, भाई मैं सुन रही हूँ। जिस दिन उसकी कॉल आई ना पूछूंगा कि भाई तुम सुनती थी या नहीं, हम आपको याद करते रहते थे, यानी कि समझ रहे हैं ना। तो शर्मीन गाना जो है जरा दोबारा बता दोगी तो बहुत अच्छा होगा, यकीन मानो। और कह रही है बाबू आपको और अय्यूब आफरीदी भाई को थैंक यू, जीती रहो मेरी बहन। और सलाम टू तमाम, अल्लाह हमारे दुनिया आखरत अच्छी फरमाए। अब्दुल रहीम, अब्दुल मोहिज और अब्दुल वली, ये आपने ये नसीहत क्यों की है, वजह बताइए। वैसे अच्छी बात है, नसीहत की है, दुआ की है इन्होंने बेसिकली। सलाम कैसे हैं वाली साहब? संजू को और सब सुनने वालों को सलाम। गाय हमारी प्यारी सी बहन जरी नूर आ गई है, कैसी हैं भैया? समी कहेगा मेरे मैसेज नहीं पड़े भैया आपने। अच्छा कह रहे हैं वाईफाई टाइप, अभी क्या गाना लिखा है, क्या लिख दिया करो, सॉन्ग है, मैं मैसेज समझ के पढ़ देता हूँ। हमारी उनके नाम हो जाएगा, मैं तुम नहीं भी कहते हो तो मैं अपनी होने वाली भाभी के नाम कर देता हूँ। और वैसे जहाज तो मैं भी उड़ा आपके तरह उड़ाता हूँ। सभी भी जहाज उड़ाता है। आज बहुत सीरियस बैठा हुआ है वो फरान, जैसे ही मूड ओके होगा इसका। ये जो तुमने मुझे मैसेज किया है ना वाईफाई वाला, ये तुम कर दो गुफरान भाई को, यानी कि समझ रहे हो ना, अगर चाहते हो कि गाना चले तुम्हारा। मिर्जा साहब की कहते हैं, कहते ने नदीम भाई प्यारे प्यारे सारे लिसनर इस हल्ले गुल्ले में शामिल हैं इस वक्त। लेकिन थोड़ी देर पहले इस्लामिक मुहर्रमुल अहराम का की ट्रांसमिशन में कोई भी शामिल नहीं हुआ, दुख की बात है, मुझे यकीन है सुन रहे सारे होंगे। यार असल में हर प्रोग्राम का एक अपना मिजाज होता है, उस मिजाज के मुताबिक ही लोग सुनते हैं, आप भी सुन रहे होंगे।
تو وہ ایسے پروگرامز کے مزاج ایسے ہوتے ہیں کہ بس سنا جاتا ہے, یعنی کہ سمجھ رہے نا آپ. لیکن خیر ہلکا پھلکا پارٹیسپیشن بھی ہونی چاہیے. خیر اس طرح تو ہوتا ہے. کیا ہوا, پارٹیسپیشن کی بات کر رہے ہو یا میری وجہ سے کہہ رہے ہو؟ سبھی کا آ گیا میسج. غفران بھائی اشارے سے بتا رہے ہیں مجھے, ہیں دوسرے کمرے سے شیشہ لگا ہوا ہے نا, نظر آ رہے ہیں, بتا رہے ہیں کہ سمی دا میسج آ گیا ہے. سمی بھائی اور سلیم ایمن اور ایف ایم کی رونق اروسا سسٹر کو بھی السلام علیکم. وعلیکم السلام. اور دعا کریں کہ کار لے لوں, آپ کے ایف ایم پر ڈراپ کر دوں گا سونےوں کو. ارے بھائی الحمدللہ, میں اللہ تعالیٰ کا شکر ادا کرتا رہتا ہوں. بائک ہے نا, اللہ نے دی ہوئی ہے. ہزاروں لاکھوں کروڑوں لوگ ایسے ہیں جن کے پاس نہیں ہے, مجھے عطا کی ہوئی تو میں خوش ہوں. وہ بھی آ جائے گی انشاءاللہ. غفران بھائی السلام علیکم. اور غفران بھائی چل کریں, سلیم احمد کہہ رہے ہیں بھائی چل کر رہے ہیں وہ. اچھا بھائی مانور کہہ رہی ہیں بابو خوشبو نہیں آ رہی, مشک خاموش ہو گئی ہے. بھائی کل آپ لوگوں نے بہتر نہیں کیا, خیر کل میں ہلے گلے میں تھا تو اس وجہ سے میں نے اس بات کو ہلے گلے میں اڑا دیا. بٹ حقیقت کیا ہے میں آپ کو ایک بات بتاؤں. سب سے پہلے تو آپ سب کو یہ بات معلوم ہے کہ مشک کا جو اسم ہے یعنی کہ نام جو ہے وہ مجھے ویسے ہی بڑا پسند آیا, اور پورا نام مشک لیلہ, کہ لیلہ کی خوشبو. اور اس پر جو ہے کل مزاح بہت زیادہ ہوا, تو اس پر میں آپ لوگوں کو نا کچھ انفارمیشن بھی دینا چاہ رہا ہوں, کیونکہ ہمارے بہت سارے دوست احباب میرے لسنرز پیارے کہہ رہے تھے جی کہ مشک جو ہے وہ بلوچی میں چوہے کو کہتے ہیں, تو بہت سے لوگوں نے اس کی تائید کی. تو میری عادت یہ ہے جب تک آپ تحقیق نہ کر لیں تب تک بولے نہیں, کیونکہ ہمارا یہ فرض ہے جب یہاں پر بیٹھے ہوئے ہیں تو آپ تک جو بھی بات پہنچے وہ حقیقت سے قریب ہو اور آپ کو اس کے بارے میں تھوڑا سا علم ہونا چاہیے. تو اس وجہ سے کل میں نے کچھ کہا نہیں, لیکن اس پر میں نے کی تحقیق, اور تحقیق سے جو معلوم ہوا یہ جو بلوچی میں اس کو کہتے ہیں مش, واو نہیں ہے اس میں. جیسے مشک میں ہم پڑھتے ہیں تو منہ بولا جاتا ہے تو پیش جو ہے اس کی ایک ساؤنڈ نکلتا ہے, اور جو موش ہے موش کے معنی جو ہیں وہ چھوٹے کے یا چوہے کے کہہ سکتے ہیں بلوچی میں. تو موش اور مشک میں بہت فرق ہے پروناؤنس کرنے میں, مطلب تلفظ میں بہت فرق ہے. تو لہذا تو موشک اور مشک یہ دونوں آپ لوگوں کو ان دونوں کے پتا چل گیا ہوگا. جب مخصوص اس کے ویسے تو تفصیل جو ہے میرے سامنے موجود ہے, میں اگر اس کو پڑھنے جاؤں تو آپ کو اس کا صحیح پتا چلے گا. موش بامائنے چوہے کا, اور مشک اور مسل سے کیا تعلق ہے؟ عرض ہے کہ جب مخصوص ہرن کے نافے میں مشک تیار ہو جاتا ہے تب اس کا نافا جو ہے وہ پھول جاتا ہے اور دکھنے میں مشک یعنی چوہے سا معلوم ہوتا ہے, اور مشک کی نسبت سے مشک کہلاتا ہے. رہی بات مسلز کی, اب دیکھیں یہ بھی دیکھیں مسل, اردو میں مسل اور انگلش میں مسل, معنی دونوں کے مختلف ہیں. تو مسلز کے تو اس کے انگریزی لفظ ماؤس کی اصل لاتینی مسکولس ہے جس کے معنی چھوٹا چوہا ہے. اس وضاحت کے ساتھ کسی کثرتی بدن کے حامل شخص کے جو مسلز ہیں عضلات جس کو کہتے ہیں پر غور کریں, اور ان کے اتراؤ چڑھاؤ چھوٹے چوہے کی طرح لگتے ہیں. یہ دیکھ رہے ہیں نا آم, اس کو آم کہتے ہیں نا ہاتھ, تو اسی پیرا میں یہ مسل جو کہا گیا ہے یہ اسی پیرا میں کہا گیا ہے چھوٹے
چیز کے حوالے سے. بٹ جو مشک کے معنی ہیں اس کے حوالے سے میں نے جو آپ کو بتایا, اس کے معنی جو ہیں اگر آپ اردو دان سے کسی سے پوچھیں تو آپ کو بتائے گا کہ اس کے کیا معنی ہیں. تو لہٰذا اچھا ایک اور بھی چیز ہے کہ نام کو بگاڑنا نہیں چاہیے. تو لہٰذا آپ سب سے گزارش ہے کہ جو نام ہے پیارے پیارے سے, ہاں نک نیم اگر آپ جو دیتے ہیں نا اچھا سا نام, جیسے جو ہے بیبی, کائنات تھی ان کو بیبی کہا جاتا تھا, شوق و چنچل چلبلی کہا جاتا تھا, اب یہ شوق و چنچل چلبلی جو ہے ہماری مشک ہے. تو اور اسی طرح ہمارے بہت سارے ایسے, ہماری پیاری سی چاچی ہیں, ہماری پیاری سی چاچی کا نام یاسمین ہے بٹ ان کو نک دیا گیا, اچھا دیا گیا. تو نک نیم جو ہے وہ ایسا دیں کہ جو پیارا بھی لگے, یعنی کہ سمجھ رہے ہیں نا آپ یار, بہت باتیں نہیں ہوگی. گرمی ہو رہی ہے غفران بھائی؟ جی گرمی ہو رہی ہے, تو کیوں نہ آپ کو طلحہ انجم کے پاس لے جائے, وہ ایک آپ کو ایسا گانا گا کر بتائیں گے کہ جس میں آپ کو چاروں طرف سے ہوا آئے گی. کیسے آئے گی ذرا سنیے گا, آپ نے سنا ہوا ہے, ذرا سنیے گا غور کیجیے گا.

0: वेलकम बैक गैंग, सुनियो आप सबको सबको सबको सबको सबको पहले पुराने जमाने में ऐसा होता था जब कैसेट्स होती थी, साइड ए और साइड बी, ज्यादातर गाने जो है साइड ए पर पहला गाना जो है वो सबसे बेहतरीन होता था और साइड बी का आखिरी गाना। और कुछ ऐसे भी गाने आते थे कि साइड ए और साइड बी दोनों के चारों चारों पांचों पांचों गाने, छह छह गाने भी होते थे, वो अच्छे होते थे, बिल्कुल अच्छे होते थे। तो कभी कभी ऐसा होता था कि उसमें टेप अटक जाती थी तो लफ्ज बार बार रिपीट होता था, है ना, क्या हाल है क्या हाल है क्या हाल है क्या हाल है क्या हाल है। याद आ गया ऐसे ही गुफरान भाई को देखकर इस तरह की टेप। अच्छा भाई, हमारे परवेज साहब जो है उन्होंने फर्स्ट टाइम मैसेज किया था, तो परवेज साहब आपकी भी फरमाइश जरूर चलाएंगे, डोंट वरी। और क्या नाम था, शर्मीन, शर्मीन के लिए भी हम जरूर चलाएंगे, उन्होंने भी फर्स्ट टाइम मैसेज किया था, और हमारे अयूब लारा का फरमाइश जरूर पूरी करेगा, और समी की फरमाइश हमने पूरी कर दी है। कह रहे हैं प्राइवेट वालों ने सैलरी अभी तक नहीं बढ़ाई नदीम भाई, शायद गवर्नमेंट जॉब होगी। और सैलरी बढ़ गई होगी। अच्छा वैसे मुझे शक है इस चीज का कि गवर्नमेंट जॉब वालों की ही सैलरी इंक्रीज हुई होगी, क्योंकि प्राइवेट ऑर्गेनाइजेशंस जो हैं वो इस तरह की चीजें एप्लीकेबल करती ही नहीं है, ना होने के बराबर करती हैं। और ये डिपेंड भी करता है कि कौन सी कंपनी, प्राइवेट कंपनी कितनी प्रॉफिटेबल है, और जो प्रॉफिट अच्छा गेन कर रहे हैं वो शायद थोड़ी बहुत सैलरी जो है वो इंक्रीज करते हैं। अब 7% इन्होंने कहा था, तो 7% से 100% मुझे शक है कि असद साहब जो हैं वो माशाल्लाह से गवर्नमेंट के किसी इदारे में हैं। हैं जी, ते हैं जी। आपने बहुत अच्छी बात की है नदीम भाई, बाइक भी एक नेमत से कम नहीं है। सुबह सुबह जो लोग बेचारे लिफ्ट मांग रहे होते हैं उन्हें देखकर एहसास होता है, लिफ्ट क्या मांग रहे हैं उनको देखकर एहसास नहीं हो, वो मुफ्ते होते हैं फुल टाइम। एहसास करना है तो उन लोगों को देखो जो बसों में सफर कर रहे होते हैं, जो चिंगची में सफर कर रहे होते हैं, जो रिक्शॉज में सफर कर रहे होते हैं, वो लोग उन लोगों को सैल्यूट है। शुक्रिया नदीम भाई। एंड 4500 हो गई है पर सैलरी वही 40 तक, 4500 से 40 तक, ये क्या कह रहे हो भाई। हाँ सही बता रहा हूँ यार, मुफ्ते होते हैं वो जो लिफ्ट करा लिफ्ट मांग रहे होते हैं। हाँ ये पता नहीं ये क्या, ये या तो 45,000 लिखना चाह रहा था, 40 से 45 लिखना चाह रहा था कि सैलरी जो है वो मिनिमम जो एक सैलरी पैकेज गवर्नमेंट जो कहती है कि होने चाहिए। खैर जी, हाँ पांचवी बहन लाला की बकरी है जो घास नहीं काजू और बादाम खाती है ये कह रही है फरीन शहजादी। अब अच्छा ये बात भी अच्छी है, वो एक ही बात है। वैसे मिर्जा साहब कह रहे हैं पोटोहारी जुबान में परा, उर्दू में भाई प्रा, मेरा हीरो शहजादा प्रा जिंदाबाद। जी पोटोहारी सुन नहीं आंदी है, क्यों जी गला कर दे पे हो, ये कीजी गला कर दे पे हो, इसी तरह होता है। 45 तक सैलरी हो गई कंपनी में पर वही 40 दे रहे हैं, किसकी हो गई है भाई पहले ये तो बता दे, बोलो मेरी सैलरी मेरी कंपनी में इतनी हो गई है और इतनी नहीं थी, या डिफरेंट कंपनीज में ये मिनिमम सैलरी का पैकेज ही होता है। समी क्या हो गया तुम्हें, डबल डबल मैसेज कर रहे हो क्या, यानी कि समझ रहे ना आप। और मैसेज, और यूब लाला का मैसेज हो गया था, मानूर का भी हो गया था, एंड अगेन असद, असद साहब आ गए हैं कह रहे आई एम अ गवर्नमेंट ऑफिसर, दैट्स इट, हमारा अंदाजा दुरुस्त था। एंड कॉन्ग्रेचुलेशन जनाब आपको, एंड जो गवर्नमेंट जॉब्स करते हैं उनका लेवल ही अलग है यार, उनका कंपैरिजन आप कर ही नहीं सकते वो जो प्राइवेट जॉब्स कर रहे होते हैं। और गाने वाले का नाम नहीं पता है, सॉन्ग का नाम है केदा केदा कदम, مختصر زمان. سبا میری پیاری سی بہنا چیک کرتے ہیں ابھی, لکھیں ذرا غفران بھائی, کیدا کے اے آئی ڈی اے ایدا اودا ایدا اودا کیدا ڈلتا کیدا دادا, پھر اس کے بعد قدم لکھیے گا کیدا قدم, پھر لکھیے گا پا پی اے پا چھ این اے پا نونی پا, لکھ دیا پا کیدا قدم پا سر سر سر ایس اے آر سر زما کیدا قدم پا سر زما سر زما,
1: ہمارے تو سر فرحان تھے آپ سر زمان
0: نہ سلے, یہ زمان زمان نہیں زمان زمان مطلب میرا زمان ہوتا ہے میرا,
1: آپ پہلے سر بھی تو بول لیں سر آپ کا سر زمان
0: سر زمان میرا سر. اچھا جناب عائشہ میمن کہہ رہی ہیں کہ مہک میمن کہہ رہی ہیں تھینکس بھائی, اچھا یہ اور بھی نام ہے میرا خیال ہے, ایک منٹ ایک منٹ,
1: سنگر کون ہے
0: سنگر نام معلوم نہیں ہے, عائشہ میمن مہک میمن تھینکس بھائی, ہم نہیں عرفان تنگ کرتا ہے ہر کزن کو مگر جیسے بھی ہے بہت اچھے ہیں ماشاءاللہ سے, ہاں یہ تو ہے, عرفان نے اس پر کوئی چرچا ہی نہیں کی. سجاد علی کی آواز سن کر آپ کی آواز یاد آ جاتی ہے, بہت ملتی ہے آواز, زرین نور کہہ رہی ہے میری پیاری سی بہن سو نائس آف یو, اور زرین نور آج تم نے سنجو کو گانا ڈیڈیکیٹ نہیں کیا, دیکھتے ہیں دیکھتے ہیں, سب روکا ہوا یار سب روکا, بانور باب لگتا ہے یوب آفریدی بھائی سستا والا گیس لانے گئے ہیں, اوہران بھائی کو سلام, پتہ نہیں کیا کہہ رہی, اور چم چم اکیلے نہ کھان لینا ہمارے ہمیں یاد رکھنا, یاد نہیں رکھیں گے آپ کے نام کی چم چم کھائیں گے کہ ہماری بہن نے بھی کھا لی. اچھا جی مانور کہہ رہی ہے پانچ بہن سو رہے ہیں, غفران بھائی نے صحیح کہا ہے پانچویں بہن سو رہی ہے, اور قادر بخش کہہ رہے ہیں کہ آصف آپ سے ناراض ہے, وہ کہتا ہے کہ انہیں میرا میسج کو اگنور کرتے ہیں, ارے آصف کیسی باتیں کر رہے ہو یار, سارے میسج پڑھتا ہوں قادر بھائی, ابھی تک آپ نے جتنے میسج کیے ہیں, ہاں
1: اب تو بنتا
0: ہے, ہاں اب تو بنتا ہے ناراض ہونا میرا, اب اگنور کرنا, یس. ویسے قادر بخش صاحب آپ یہ بتائیے, گواہ رہیے گا کہ آپ کے جتنے میسج آئے سارے میں پڑھے نہیں نہیں پڑھے ہیں جی, جی ہیں جی, آئی لو اللہ جان, سلام ٹو آل, یو نو آئی ایم لکمان, کیا ردیف کافیا فن ہے یار, سنو ذرا میسج, آئی لو اللہ جان, سلام ٹو آل, یو نو آئی ایم لکمان, لکمان سلامی کشمیری, وعلیکم السلام لکمان صاحب کیسے ہیں, اور ہمارا عباسی الویلا بھی آ گیا, الویلا صاحب کی حال ہے تو اڈا الویلا راہی, ندیم بھائی ڈیئر اپنی دوستی کے رنگ تجھ میں بھر دوں, بھر دیں گے ہم اپنی دوستی کے رنگ تجھ میں بھر دیں گے ہم, بھول کر دنیا کو ندیم تمہیں یاد کریں گے ہم, زندگی کا کوئی بھروسہ نہیں حبیبی ورنہ تیرے ساتھ عمر گزار دیتے ہم, ہائے اللہ جی سو سویٹ, اسی بات پر صحیح ہم گانے کی جانب جاتا ہے, اور یہ گانا ہم ڈیڈیکیٹ کرتا ہے دو لوگوں کو, ایک تو میری پیاری سی بہن نورین توصیف کو اور دوسرا ہماری نئی لسنر شرمین, انہوں نے ایک گانے کی فرمائش کی تھی اور ہمیں پورا یقین ہے کہ یہ وہی گانا ہے, اور اگر یہ وہی ہو تو شرمین آپ کا ایک اور میسج تو کرنا بنتا ہے, ہیں جی تے ہیں جی, ایلو پھڑو